रेडियोको नेपाली प्रसारण सेवा समय दिउँसोको 2:30 भयो। अब आउनुहोस् सुनौ लोक अनि आधुनिक गीत। प्रथम सुन्नुहोस् लोकगीत सुचिता खातीको आवाजमा।

0: अहिले सुन्दै हुनुहुन्थ्यो लोक अनि आधुनिक गीत। अब अघिल्लो क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको जोधपुर हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि केन्द्रीय सहकारिता मन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सहकारिता दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैर कानूनी गतिविधि रोकथाम अधिनियम युएपीए अन्तर्गत आतंकवादी घोषणा गरेको छ। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले अहमदाबाद र मुम्बईलाई जोड्ने सम्पूर्ण हाई स्पीड रेल करिडोर 2029 को अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गर्नुभयो। अनि भारतीय ग्रान्ड मास्टर आर प्रज्ञानन्दले क्रोएसिया ग्रान्ड चेस टुरको ऱ्यापिड सेक्सनमा उत्कृष्ट प्रदर्शन गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको जोधपुर हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। 480 करोड रुपियाँको लागतमा निर्माण गरिएको नयाँ टर्मिनल भवन प्रतिवर्ष 20 लाख यात्रीहरूको आवाजाहीको लागि डिजाइन गरिएको छ। आधुनिक सुविधाहरूले सुसज्जित नयाँ टर्मिनल भवनले यात्रीहरूलाई सहज र आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ। यसले यस क्षेत्रमा पर्यटन, व्यापार र रोजगारी सृजनालाई बढावा दिनेछ। श्री मोदीले संशोधित उडायन योजनाको पनि सुरुवात गर्नुभयो, जसले केन्द्रीय कनेक्टिभिटीका साथै उड्डयन क्षेत्रलाई प्रोत्साहन दिनेछ। देशको नगर विमानन परिदृश्यमा यो महत्वपूर्ण विकासले युडीईका आम नागरिक पहललाई बढावा दिनेछ।

0: अभियान की भी शुरुआत हुई है। इसके तहत छोटे छोटे शहरों और दूर दराज के क्षेत्रों को एयर कनेक्टिविटी से जोड़ा जाएगा। साथ ही अब जयपुर में मेट्रो का विस्तार भी होने जा रहा है।
1: 28,840 करोड़ रुपियाँको आवंटनसितै यस परियोजनाले आगामी 10 वर्षमा उडयन नेतृत्वको वृद्धिको अर्को चरणलाई गति दिने लक्ष्य राखेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको बलोत्रामा लगभग 1,06,000 करोड़ रुपियाँको विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। यी परियोजनाहरूले पेट्रोकेमिकल, शहरी यातायात, रेलवे, सड़क, नवीकरणीय ऊर्जा र ऊर्जा प्रसारण सहित विभिन्न क्षेत्रलाई समेट्छ। प्रधानमन्त्रीले बलोत्राको पचपाद्रमा भारतको पहिलो ग्रीनफिल्ड एकीकृत रिफाइनेरी र पेट्रोकेमिकल कम्प्लेक्स राष्ट्रलाई समर्पित गर्नुभयो। यो ऊर्जा पेट्रोकेमिकल क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि हो। ग्रीनफिल्ड रिफाइनेरी र पेट्रोकेमिकल्स कम्प्लेक्स हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेड र राजस्थान सरकारको संयुक्त उद्यम हो। वार्षिक 90,00,000 मेट्रिक टन क्षमताको यो कम्प्लेक्स 79,450 करोड़ भन्दा बढ़ीको लगानीमा स्थापना गरिएको छ। प्रधानमन्त्रीले जयपुर मेट्रो रेल परियोजनाको दोस्रो चरणको शिलान्यास पनि गर्नुभयो, जसको कुल लागत 13,000 करोड़ भन्दा बढ़ी। दोस्रो चरणमा प्रहलादपुरादेखि तोरी मोडसम्म 41 किलोमिटर लामो उत्तर दक्षिण मेट्रो करिडोर विकास गरिनेछ। प्रधानमन्त्रीले चुरू सादुलपुर र चुरू रतनगढ रेल दोहरीकरण परियोजना र एनएच 125 ए जोधपुर रिङ रोड खण्ड 2 चार लेन राष्ट्रलाई समर्पित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सानन्दमा सीजी सेमी आउटसोल्ड सेमी कन्डक्टर एसेम्ब्ली एण्ड ट्रस्ट सुविधाको उद्घाटन गर्नुहुनेछ। यस मिशन अन्तर्गत 7,500 करोड़ रुपियाँभन्दा अधिकको निवेशबाट विकसित यो सुविधा देशको तकनिकी विनिर्माण यात्रामा एक महत्वपूर्ण माइलखुट्टी हो। यस प्लान्टले व्यावसायिक उत्पादनको औपचारिक शुरूआत गर्नेछ अनि सम्पूर्ण क्षमतामा चल्दा सुविधामा वार्षिक 5 बिलियन सेमिकन्डक्टर चिप्सको उत्पादन क्षमता हुनेछ। यसले मेमोरी र स्टोरेज समाधानहरूको लागि बढ्दो विश्वव्यापी माग पूरा गर्न पनि मद्दत गर्दछ। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि केन्द्रीय सहकारिता मन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सहकारिता दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले सहकार से समृद्धिको संकल्पलाई दोहोर्याउनुहुँदै भारतको विकास अनि आत्मनिर्भरतामा सहकारी आन्दोलनको महत्वमाथि जोड़ दिनुभयो। श्री राधाकृष्णनले सहकारले प्रेरित सहकारिताले किसानहरू, महिलाहरू अनि लघु उद्यमीलाई सशक्त बनाउनमा एक शक्तिशाली भूमिका बताउनुभयो। श्री शाहले सहकारिता भारतको संस्कृति, सामूहिक शक्ति अनि आत्मनिर्भरताको आधार रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्रीको नेतृत्वमा सहकारिता क्षेत्रले नयाँ गति प्राप्त गरेको अनि यसको उल्लेखनीय विस्तार भएको पनि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज मतदाता सूचीको विशेष गण पुनरीक्षण एसआईआर प्रक्रिया अन्तर्गत गणना प्रपत्र जमा गर्नुभयो। उपराष्ट्रपतिले सोसियल मिडिया पोस्ट गर्दै दिल्लीको मुख्य निर्वाचन अधिकारी, जिल्ला निर्वाचन अधिकारी, मतदाता पञ्जीकरण अधिकारी अनि बुथ स्तरीय अधिकारीले उपराष्ट्रपति भवनमा चलिरहेको मतदाता सूचीको एसआईआर अन्तर्गत गणना प्रक्रिया सुगम बनाएको बताउनुभयो। श्री राधाकृष्णनले सबै पात्र मतदाताहरूसित यस प्रक्रियामा सक्रिय रूपले भाग लिन आग्रह गर्नुभयो। सठिक अनि अध्यावधिक मतदाता सूची लोकतन्त्रलाई बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामी विवेकानन्दको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री राधाकृष्णनले स्वामी विवेकानन्दलाई एक महान देशभक्त अनि दार्शनिक बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारतको संस्कृति, आध्यात्मिकता अनि राष्ट्रिय चेतनालाई वैश्विक मान्यता दिलाउनमा स्वामी विवेकानन्दको अतुलनीय योगदान छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पेरूको राष्ट्रपति चुनावमा जित हासिल गरेकोमा केइको फुजिमोरीलाई बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले भारतले पेरूसँगको घनिष्ठ मित्रतालाई गहिरो महत्व दिने र विभिन्न

0: क्षेत्रमा दुई देशहरूबीचको द्विपक्षीय साझेदारीलाई सुदृढ पार्न प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्रीले सुश्री फुजिमोरीलाई सफल कार्यकालको शुभकामना दिनुभयो अनि भारत र पेरू बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन उहाँसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो। गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैर कानूनी गतिविधि रोकथाम अधिनियम यूएपीए अन्तर्गत आतंकवादी घोषित गरेको छ। यी व्यक्तिहरू जैस ए मोहम्मद, लश्कर ए तैयब र अन्य संगठनसित सम्बन्धित थिए। मन्त्रालयले भनेको छ सरकार देश र नागरिकको सुरक्षाका लागि हरेक आतंकवादी मोड्युललाई समाप्त गर्न प्रतिबद्ध छ। गुजरातमा चलिरहेको विभिन्न रेल परियोजनाहरूको समीक्षा गरेपछि अहमदाबादमा पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले अहमदाबाद र मुम्बईलाई जोड्ने सम्पूर्ण हाईस्पीड रेल करिडोर 2029 अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गर्नुभयो। मुम्बई अहमदाबाद बुलेट ट्रेन परियोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो अनि गुजरात खण्डमा 80% काम पूरा भइसकेको जानकारी दिनुभयो। सुरतलाई बिलिमोरासित जोड्ने पहिलो प्रचालन खण्ड आगामी वर्ष खुल्ने सम्भावना रहेको उहाँले बताउनुभयो।
1: बुलेट ट्रेन का कंस्ट्रक्शन भी बहुत तेजी से चल रहा है और अगले साल सूरत से बिलिमोरा का पहला सेक्शन आरंभ करेंगे, उसके बाद में वापिस से सूरत का सेक्शन आरंभ करेंगे, उसके बाद में वापिस से अहमदाबाद का पूरा कम्प्लीट करेंगे, फिर अहमदाबाद से ठाणे और उसके बाद में अहमदाबाद से मुंबई। इस तरह से सेक्शन बाय सेक्शन, फेज बाय फेज 2029 के एंड तक कम्प्लीट करेंगे प्रोजेक्ट। बहुत 80% काम गुजरात के क्षेत्र में कम्प्लीट हो चुका है और बहुत ही अच्छी प्रोग्रेस।
0: भारतीय ग्रान्ड मास्टर आर प्रज्ञानन्दले क्रोएसिया ग्रान्ड चेस टुरको ऱ्यापिड सेक्सनमा उत्कृष्ट प्रदर्शन गरेका छन्। प्रज्ञानन्दले हिजो आफ्नो 3 म्याचमा जित दर्ता गरी फ्रान्सको अलिरेजा फिरोजोजासितै शीर्ष स्थान हासिल गरे। प्रज्ञानन्दले इवान सारिक, बोगदान डेनियल डिएक अनि अनिस गिरीलाई पराजित गरी ब्रिड सेक्सन अनि ऱ्याकिङमा यो स्थान प्राप्त गरेका हुन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको जोधपुर हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। उपराष्ट्रपति सीबी राधाकृष्णन अनि केन्द्रीय सहकारिता मन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सहकारिता दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैर कानूनी गतिविधि रोकथाम अधिनियम यूएपीए अन्तर्गत आतंकवादी घोषित गरेको छ। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले अहमदाबाद र मुम्बईलाई जोड्ने सम्पूर्ण हाईस्पीड रेल करिडोर 2029 अन्त्यसम्म तयार हुने विश्वास व्यक्त गर्नुभयो अनि भारतीय ग्रान्ड मास्टर आर प्रज्ञानन्दले क्रोएसिया ग्रान्ड चेस टुरको ऱ्यापिड सेक्सनमा उत्कृष्ट प्रदर्शन गरेका छन्। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समाचारपछि अब सुन्नुहोस् लोकगीत।

0: अहिले सुन्नुभयो लोकगीत सुचिता खातीको आवाजमा, शब्द जसिन्दन प्यासीको, संगीत महेश्वर लामाको। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक मुस्कान राई। विषय 16 भारत जापान वार्षिक शिखर सम्मेलन संयुक्त वक्तव्य। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जापानकी प्रधानमन्त्री ताकाइची सानेले 16 भारत जापान वार्षिक शिखर सम्मेलनको लागि 1-3 जुलाई 2026 भारतको औपचारिक भ्रमण गर्नुभयो। प्रधानमन्त्री ताकाइचीका साथमा उच्च अधिकारी, प्रमुख कार्यकारी अधिकारी र उद्योग नेतृत्वहरू सहित उच्च स्तरीय प्रतिनिधि मण्डल रहेको थियो। प्रधानमन्त्री ताकाइचीको यो पहिलो औपचारिक भ्रमण थियो। दुई प्रधानमन्त्रीहरूले गत वार्षिक शिखर सम्मेलनपछिका घटनाक्रमहरूको समीक्षा गर्नुभयो र भारत जापान विशेष रणनीतिक र विश्वव्यापी साझेदारीलाई बढावा दिन सहयोगका विस्तृत क्षेत्रहरूमा छलफल गर्नुभयो। बढ्दो अस्थिर र अनिश्चित भूराजनैतिक पर्यावरणमा भारत जापान साझेदारीको रणनीतिक महत्वको मान्यतामा दुई प्रधानमन्त्रीले पारस्परिक पूरक सम्बन्ध विकास गर्न आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। 15 भारत जापान वार्षिक शिखर सम्मेलनको सफलताको आधारमा उनीहरूले ती प्राथमिकता क्षेत्रहरूमा आधारित सहयोगलाई अगाडि बढाउन सहमत हुनुभएको छ, जसमा रक्षा र सुरक्षा सहयोग, आर्थिक सुरक्षा, ऊर्जा, लचिलोपन, प्रविधि र नवीनता सहित आर्थिक साझेदारी अनि जनता जनता आदान प्रदान रहेको छ। उहाँहरूले आफ्ना राष्ट्रिय हितहरू पूरा गर्ने प्रयासमा भारत र जापान प्राकृतिक र अपरिहार्य साझेदारहरू भएको धारणा साझा गर्नुभयो। दुवै प्रधानमन्त्रीले विश्वका अग्रणी लोकतन्त्र र प्रमुख अर्थव्यवस्था भएकोले स्वतन्त्र, खुल्ला र विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई आकार दिनु र त्यसलाई कायम राख्ने आफ्नो कर्तव्य रहेको दोहोर्याउनुभयो। दुई प्रधानमन्त्रीले द्विपक्षीय रक्षा र सुरक्षा सहयोग माथिल्लो मार्गमा रहेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो र पछिल्लो वार्षिक शिखर सम्मेलनमा स्वीकृत सुरक्षा सहयोग सम्बन्धी सुरक्षा घोषणा पत्रमा आधारित सहकार्यलाई अझ प्रगाढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँहरूले यही वर्षको अन्त्यसम्ममा टोकियोमा 2+2 मन्त्री स्तरीय चौथो चरणको बैठक गर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। उहाँहरू मेक इन इन्डियाको

0: रूपरेखा अन्तर्गत परिष्कृत अभ्यासहरू, उपग्रह क्षमताहरू प्रयोग गरेर समुद्री डोमेन जागरूकता, नौसेना मर्मत, मर्मत र ओभरहाल सहयोग र सुरक्षा उपकरण साथै टेक्नोलोजी सहयोग मार्फत समुद्री सुरक्षा सहयोगलाई गहिरो बनाउन सहमत हुनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जापानले रक्षा उपकरण र प्रविधि हस्तान्तरणका तीन सिद्धान्तहरूको समीक्षाको स्वागत गर्नुभयो र यसले दुई देश बीचको रक्षा साझेदारीलाई अझ गहिरो बनाउने आशा व्यक्त गर्नुभयो। दुवै प्रधानमन्त्रीले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले दुवै देशलाई आर्थिक सुरक्षाका क्षेत्रमा ठोस सहयोगलाई थप प्रवर्धन गर्न आवश्यक भएको स्वीकार गर्नुभयो। उहाँहरू आर्थिक सुरक्षा सहयोगलाई गहिरो बनाउन र लचिलो र समृद्ध क्षेत्रलाई समर्थन गर्न प्रमुख पहलहरू विकास गर्न प्रतिबद्ध छन्। दुवै पक्षले उच्च प्रविधिको व्यापारलाई थप संरक्षण गर्दै निर्यात नियन्त्रणका चुनौतीहरूलाई पारस्परिक रूपमा सहज बनाउन सहमति जनाएका छन्। विश्व ऊर्जा बजारमा अस्थिरताबाट प्रभावित प्रमुख ऊर्जा खपत गर्ने राष्ट्रहरूको रूपमा साझा स्थितिलाई मान्यता दिँदै दुई प्रधानमन्त्रीले ऊर्जा सुरक्षामा भारत जापान सहयोगलाई गहिरो बनाउनका लागि अत्यावश्यकतालाई जोड दिनुभएको छ। दुवै प्रधानमन्त्री सामुद्रिक ऊर्जा यातायात मूल्य श्रृङ्खलामा संयुक्त लगानी लगायतका सहकार्यका अवसरहरू खोज्न सहमत हुनुभएको छ। उहाँहरूले ऊर्जा लचिलोपन सम्बन्धी संयुक्त वक्तव्य स्वीकार गरेकोमा स्वागत गर्नुभयो। प्रधानमन्त्री ताकाइसीले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीमा भारतको सदस्यताका लागि आफ्नो समर्थन पुष्टि गर्नुभएको छ। दुई प्रधानमन्त्रीले सहयोगको आधारलाई अझ फराकिलो बनाउन एआई लगायतका नयाँ प्रविधिमा नवप्रवर्तनको प्रवर्तन महत्वपूर्ण रहेको धारणा साझा गर्नुभयो।
1: अहिले सुन्दै हुनुहुन्थ्यो सामूहिक समीक्षा।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। अब आकाशवाणीको कोलकाता केन्द्रबाट समप्रसारण गरी सुनाउने छौ पश्चिम बंगाल विधानसभाको सभाकक्ष समापन सत्रको प्रत्यक्ष विवरण।

0: आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामी विवेकानन्दको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। तृणमूल कांग्रेसकी प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्यले पार्टीका सबै पदबाट राजीनामा दिनुभएको छ। सिलगढ़ी शहरमा ट्राफिक जामको समस्या समाधान गर्न कञ्चनजंघा स्टेडियमको मेला ग्राउण्डलाई आधुनिक पार्किङ क्षेत्रमा विकास गर्ने योजना बनाइएको छ। लङभ्यू चियाबारीका श्रमिकहरूको आन्दोलनको भोक हड़तालको 72 दिनमा आज मिरिकमा ऐक्यबद्धता कार्यक्रम आयोजना गरिएको थियो। आदि पत्रकार, अनुवादक, सम्पादक तथा अग्रणी भाषा सेवक पादरी गंगा प्रसाद प्रधानको जन्म जयन्ती समारोह आज खरसाङ लगायत पहाड़का विभिन्न क्षेत्रहरूमा मनाइयो अनि मौसम विभागले उत्तर र दक्षिण बंगालका धेरै जिल्लाहरूमा भारी वर्षा, तेज हावा र मेघ गर्जनको लागि अलर्ट जारी गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामी विवेकानन्दको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा श्री राधाकृष्णनले स्वामी विवेकानन्दलाई एक महान देशभक्त अनि दार्शनिक बताउनुभयो। उहाँले स्वामी विवेकानन्दले देशको शाश्वत ज्ञान विश्वमा पुर्याएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारतको संस्कृति, आध्यात्मिकता अनि राष्ट्रिय चेतनालाई वैश्विक मान्यता दिलाउनमा स्वामी विवेकानन्दको अतुलनीय योगदान छ। यसै गरी प्रधानमन्त्रीले स्वामी विवेकानन्द नन्दको बुद्धि अनि प्रेरणादायक विचारले लाखौं युवाहरूलाई मार्गदर्शन गरिरहने अनि उहाँको आध्यात्मिक शिक्षाहरू विकसित भारतको परिकल्पना साकार पार्नमा देशलाई नयाँ दिशा प्रदान गरिरहने बताउनुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आध्यात्मिक चेतनाका अवतार स्वामी विवेकानन्दलाई उहाँको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री अधिकारीले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै स्वामी विवेकानन्दको आध्यात्मिकता, संस्कृति र राष्ट्र निर्माणमा योगदानलाई स्मरण गर्नुभयो। श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले आगामी सोमबार आफ्नो सदस्यहरूको बैठक बोलाएको छ, जसमा ट्रस्टलाई प्राप्त दानको जाँच गरिरहेका विशेष जाँच दल एसआईटीका निष्कर्षहरूसितै अन्य महत्वपूर्ण प्रशासनिक तथा वित्तीय मामिलामाथि विचार विमर्श गरिनेछ। 28 जुन 2026 जारी एक आधिकारिक सूचना अनुसार बैठक ट्रस्टका अध्यक्षको स्वीकृतिमा कोषाध्यक्ष स्वामी गोविन्द देव गिरीद्वारा बोलाइएको हो। बैठकमा महासचिव चम्पत राय अनि न्यासी डाक्टर अनिल मिश्रद्वारा दिएको त्यागपत्रमाथि पनि विचार गरिनेछ। बैठकमा भविष्यमा राम मन्दिरको प्रबन्धनसित सम्बन्धित व्यवस्थामाथि पनि विचार विमर्श गरिनेछ। पश्चिम बंगालको राजनीतिमा आज नयाँ मोड़ आएको छ। तृणमूल कंग्रेसकी प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्यले पार्टीका सबै पदबाट राजीनामा दिएपछि विधानसभा पुगेर ऋतव्रत ब्यानर्जी नेतृत्वको तृणमूल समूहका नेताहरूसँग भेट गर्नुभयो। राजीनामापछि चन्द्रिमा भट्टाचार्यले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीसँग फोनमा भएको बातचितपछि यो निर्णय लिनुभएको बताउनुभयो। श्रीमती भट्टाचार्यले बताए अनुसार बातचितको क्रममा ममता ब्यानर्जीले चन्द्रिमा भट्टाचार्यलाई तृणमूल भवन नजिकै सजिलै ऋतव्रत ब्यानर्जी समर्थक समूहलाई सुम्पिदिएको आरोप लगाउँदै उहाँको निष्ठामाथि प्रश्न उठाएपछि पदमा बसिरहन उचित नठानेर राजीनामा दिनुभएको हो। हिजो तृणमूल भवनलाई लिएर ममता समर्थक र ऋतव्रत ब्यानर्जी समर्थक समूह बीच विवाद भएको थियो। त्यसपछि चन्द्रिमाको भूमिकामाथि पनि प्रश्न उठाइएको थियो। राजीनामापछि ऋतव्रत ब्यानर्जी समूहका नेताहरूसँग उहाँको भेटपछि उहाँ सोही समूहमा सामेल हुन सक्ने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ, यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन। सिलगढ़ी शहरको सबैभन्दा व्यस्त क्षेत्रहरूमध्ये एक विधान रोडमा लामो समयदेखि भइरहेको ट्राफिक जामको क्रम कम गर्न प्रशासनले महत्वपूर्ण कदम चालेको छ। यस उद्देश्यका लागि कञ्चनजङ्घा स्टेडियमको मेला ग्राउण्डलाई आधुनिक पार्किङ क्षेत्रमा विकास गर्ने योजना बनाइएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: आज राज्य पर्यटन मन्त्री तथा सिलगढ़ीका विधायक शंकर घोषले प्रस्तावित स्थलको निरीक्षण गर्नुभयो। उहाँसँग डीसीपी ट्राफिक, अन्य ट्राफिक पुलिस अधिकारी र नगर निगम आयुक्त पनि उपस्थित हुनुहुन्थ्यो। निरीक्षणको क्रममा पार्किङ क्षेत्रको पूर्वाधार, वाहन प्रवेश, निकास व्यवस्थापन, सुरक्षा र सञ्चालन पक्षको बारेमा विस्तृत चर्चा गरिएको थियो। मन्त्री शंकर घोषले पार्किङ क्षेत्र सञ्चालनमा आएपछि यसले सयौं दुई चक्के र चार चक्के वाहनहरूलाई एकैसाथ समायोजन गर्ने बताउनुभयो। मानिसहरूले नगर निगमले तोकेको दरमा सुरक्षित रूपमा आफ्ना वाहनहरू पार्किङ गर्न सक्षम हुनेछन्। यस पहलले विधान रोडमा अवस्थित सड़क पार्किङको समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ।

0: दार्जिलिङ कालेबुङ पहाड़ी क्षेत्र र सिक्किमबाट दैनिक ठूलो संख्यामा खरिदारहरू सिलगढ़ीको विधान मार्केट र हङकङ मार्केटमा आउने गर्छन्। पर्याप्त पार्किङ सुविधाको अभावका कारण उनीहरूले लामो समयदेखि कठिनाईको सामना गर्दै आएका छन्, जुन समस्याले स्थानीय व्यापारीहरूलाई पनि असर पारेको छ। कञ्चनजङ्घा स्टेडियम मेला ग्राउण्डमा आधुनिक पार्किङ क्षेत्रको निर्माणले सर्वसाधारण र व्यापारिक समुदाय दुवैलाई राहत मिल्नेछ। आकाशवाणी खरसाङ समाचार कक्षबाट मनिष कानुको यो रिपोर्ट।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। लङ्भ्यू चियाबारीका श्रमिकहरूको आन्दोलन अझ तीव्र हुँदै गएको छ भने लगातार भूख हडतालको 72 दिनमा आज मिरिकमा एकबद्धता कार्यक्रम आयोजना गरियो। लङ्भ्यू चियाबारीका श्रमिकहरूले लामो समयदेखि भोग्दै आएको भविष्य निधि, पीएफ, हाजिरा लगायतका अन्य विभिन्न समस्याको समाधानको मागमा श्रमिकहरूले 72 घण्टे रिले अनसन गरिरहेका छन्। यसै श्रमिक आन्दोलनलाई थप मजबुत बनाउन आज मिरिक झील परिसरमा हस्ताक्षर अभियानसँगै अन्य विविध कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रममा एकबद्धता जनाउन विभिन्न चियाबारीका श्रमिकहरू, विद्यार्थीहरू, सीआईटीयू, अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, व्यक्ति विशेषहरू लगायत गोर्खा जनमुक्ति मोर्चा मिरिक टोली पनि उपस्थित थिए। मिरिकको सौरेनीमा पनि आज एकबद्धता कार्यक्रम आयोजना गरियो, जसमा श्रमिकहरूका साथै पञ्चायत समितिका प्रतिनिधिहरू उपस्थित रहेका थिए। आदि पत्रकार, अनुवादक, सम्पादक, गीतकार, पाठ्यपुस्तक लेखक, अग्रणी भाषा सेवक पाद्री गंगा प्रसाद प्रधानको जन्म जयन्ती समारोह आज खरसाङ लगायत पहाड़का विभिन्न क्षेत्रहरूमा मनाइयो। खरसाङमा गोर्खा जनपुस्तकालय खरसाङले आयोजना गरेको कार्यक्रम यहाँको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको पाद्री गंगा प्रसाद प्रधानको शालिगमा श्रद्धाञ्जली अर्पणसँगै सम्पन्न भएको थियो। पुस्तकालयका अध्यक्ष रविन्द्र कुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूको बाहुलीबाट पाद्री गंगा प्रसाद प्रधानको शालिगमा दीप प्रज्वलन, फूलको माला साथै खदार्पण सहित श्रद्धाञ्जली अर्पण गरियो। पुस्तकालयका मूल सचिव विनोद रसाईले सञ्चालन गरेको कार्यक्रममा एल्डर मसिह प्रकाश मोक्तानले कविता वाचन गर्नुभएको थियो भने तीनधारे र खरसाङ क्षेत्रका इसाई समुदायको तर्फबाट पाद्री गंगा प्रसाद प्रधानद्वारा लिखित गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा पाद्री गंगा प्रसाद प्रधानको विभिन्न योगदान विषयमा पास्टर राजीव सुब्बाले सम्बोधन गर्नुभयो। गोर्खा गौरव संस्थान कालेबुङले आज कालेबुङको सिन्देबुङमा परम्परागत धान रोपाई कार्यक्रम आयोजना गर्यो। मौलिक परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा असारी गीत, सामूहिक धान रोपाई तथा गाउँलेहरूको उत्साहपूर्ण सहभागिताले विशेष आकर्षण थपेको थियो। कालेबुङ हिल पेन्टिङ सोसाइटीद्वारा आयोजना गरिएको 3 दिवसीय चित्रकला प्रदर्शनी आज समापन भएको छ। कालेबुङ लगायत दार्जिलिङ, सिलगढी, सिक्किम, डुवर्स आदि क्षेत्रका चित्रकारहरूको चित्र समावेश रहेको प्रदर्शनीले आज अन्तिम दिन बाल आवाज परिवारको पहलमा विद्यार्थीहरूलाई लिएर बसौनी चित्र बनाऊ प्रतियोगिता पनि सम्पन्न गर्यो। पश्चिम बंगालको मौसम ढाँचा फेरि एकपल्ट परिवर्तन भएको छ। सक्रिय मनसुन र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण राज्यको अधिकांश भागहरूमा भारी वर्षा भइरहेको छ। मौसम विभागले दक्षिण र उत्तर बंगाल दुवैका धेरै जिल्लाहरूमा भारी वर्षा, तेज हावा र मेघगर्जनको लागि अलर्ट जारी गरेको छ। मौसम विभागका अनुसार कलकत्ता, हावडा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्वी मेदिनीपुर, पश्चिम मेदिनीपुर र पुरुलियामा मध्यमदेखि भारी वर्षा भइरहेको छ। आगामी 24 देखि 48 घण्टासम्म यी जिल्लाहरूमा मेघगर्जन सहित भारी वर्षा हुने पूर्वानुमान गरेको छ। लगातार वर्षाका कारण कलकत्ता वरिपरिका क्षेत्रमा पानी जमेको छ, जसले गर्दा यातायात अवरुद्ध भएको छ। उत्तर बंगालका जिल्लाहरू दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, कुचबिहार, अलिपुरद्वारमा पनि अत्याधिक वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामी विवेकानन्दको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। तृणमूल कांग्रेसकी प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्यले पार्टीका सबै पदबाट राजीनामा दिनुभएको छ। सिलगढी शहरमा ट्राफिक जामको समस्या समाधान गर्न कञ्चनजङ्घा स्टेडियमको मेला ग्राउण्डलाई आधुनिक पार्किङ क्षेत्रमा विकास गर्ने योजना बनाइएको छ। लङ्भ्यू चियाबारीका श्रमिकहरूको आन्दोलनको भोक हडतालको 72 दिनमा आज मिरिकमा एकबद्धता कार्यक्रम आयोजना गरिएको थियो। आदि पत्रकार, अनुवादक, सम्पादक तथा अग्रणी भाषा सेवक पाद्री गंगा प्रसाद प्रधानको जन्म जयन्ती समारोह आज खरसाङ लगायत विभिन्न क्षेत्रहरूमा मनाइयो अनि मौसम विभागले उत्तर र दक्षिण बंगालका धेरै क्षेत्रहरूमा भारी वर्षा अनि तेज हावा र मेघगर्जनको लागि अलर्ट जारी गरेको छ। आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्थ्यो।

यो आकाशवाणी हो, समाचार वन्दना राईबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। इण्डिया सेमीकण्डक्टर मिशनलाई ठूलो प्रोत्साहन दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ गुजरातको सानन्दमा सीजी सेमी आउटसोर्स्ड सेमीकण्डक्टर संयोजन र जाँच केन्द्रको उद्घाटन गर्नुभयो। वहाँले आज राजस्थानमा 1,05,000 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारतको उत्पादन र प्रविधिमा उल्लेखनीय प्रगतिलाई प्रकाश पार्दै देशको रक्षा निर्यात 38,000 करोड़ रूपियाँ भन्दा बढ़ीको रेकर्डमा पुगेको भन्नुभयो। केन्द्रीय गृह मन्त्रालयले पाकिस्तानमा रहेका 23 व्यक्तिहरूलाई गैर कानूनी गतिविधि रोकथाम ऐन यूएपीए

0: अन्तर्गत आतंकवादी घोषित गरेको छ। व्यापक पाइरेसी रिपोर्टहरूमाथि सरकारले मेसेजिङ प्लेटफर्म टेलिग्रामलाई सूचना जारी गर्दै पाइरेटेड फिल्महरू र ओटीटी कन्टेन्ट विरूद्ध तत्काल कदम चाल्न निर्देशन दिएको छ। र फीफा विश्वकपमा राउण्ड अफ 16 पहिलो म्याचमा आज राति 10:30 बजे क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा बिहान 2:30 बजे प्याराग्वेको मुकाबला फ्रान्ससँग हुनेछ। इण्डिया सेमीकण्डक्टर मिशनलाई ठूलो प्रोत्साहन दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ गुजरातको सानन्दमा सीजी सेमी आउटसोर्स्ड सेमीकण्डक्टर संयोजन र जाँच केन्द्रको उद्घाटन गर्नुभयो। 7,500 करोड़ रूपियाँ भन्दा बढ़ीको लगानीमा इण्डिया सेमीकण्डक्टर मिशन अन्तर्गत विकसित यो सुविधा देशको प्राविधिक उत्पादन यात्रामा एक प्रमुख कोषे ढुंगा हो। सानन्द पुगेपछि प्रधानमन्त्रीले उच्च प्रविधि संयन्त्रको भ्रमण गर्दै उत्पादन प्रक्रियाको निरीक्षण गर्नुभयो।
1: आज का ये कार्यक्रम इस बात का प्रमाण है कि भारत जो ठान लेता है वो करके दिखाता है। 5 साल पहले भारत ने संकल्प लिया था कि देश को सेमीकंडक्टर हब बनाएंगे। हम डिजाइन इन इंडिया, मेक इन इंडिया के मंत्र को लेकर आगे बढ़े और आज देश के तीसरे सेमीकंडक्टर पावर प्लांट में भी चीप पैकेजिंग का कमर्शियल प्रोडक्शन शुरू हो रहा है।
0: वहाँले इन्जिनियरहरू र संचालकहरूसँग पनि अन्तर्क्रिया गर्नुभयो। पूर्ण रूपमा विस्तार भएपछि केन्द्रको वार्षिक उत्पादन क्षमता 5 अर्ब सेमीकण्डक्टर चिप्स हुनेछ। यसले मेमोरी र भण्डारण समाधानहरूको बढ़दो विश्वव्यापी मागलाई सम्बोधन गर्न पनि मदद गर्नेछ। केन्द्रको उद्घाटनमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यस संयन्त्रमा उत्पादित चिपहरू कार, स्कूटर र विभिन्न औद्योगिक अनुप्रयोगहरूमा प्रयोग गरिनेछ। उहाँले भन्नुभयो, यस सुविधामा भारतमा बनेका सबैभन्दा महत्वपूर्ण चिप्सहरू जापान, अमेरिका र यूरोप लगायत वैश्विक बजारमा निर्यात गरिनेछन्। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानमा 1,05,000 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो, जसले राज्यमा पूर्वाधार, ऊर्जा, यातायात र रोजगार सृजनालाई ठूलो टेवा दिनेछ। आफ्नो एक दिवसीय भ्रमणको क्रममा प्रधानमन्त्रीले जोधपुर विमानस्थलमा नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। त्यसपछि उहाँले बालोतरा जिल्लाको पचपदरामा देशको सबैभन्दा आधुनिक ग्रीनफील्ड रिफाइन सह पेट्रोकेमिकल कम्प्लेक्स राष्ट्रलाई समर्पित गर्नुभयो। वहाँले जयपुर मेट्रो चरण 2 वर्चुअल रूपमा शिलान्यास पनि गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, भारतले आफ्नो प्रशोधन क्षमतामा उल्लेखनीय वृद्धि गर्दै विश्वको चौथो ठूलो प्रशोधन राष्ट्रको रूपमा देखा परेको छ। पचपदरा रिफाइनरीलाई उल्लेख गर्दै प्रधानमन्त्रीले यसले हजारौं मानिसहरूका लागि रोजगार अवसरहरू सिर्जना गर्नेछ र पश्चिमी राजस्थानमा औद्योगिक विकासलाई ठूलो प्रोत्साहन दिनेछ भन्नुभयो। प्रधानमन्त्रीले जोधपुर विमानस्थलमा नयाँ उद्घाटन गरिएको टर्मिनल भवनले मारवाड़ क्षेत्रमा पर्यटन, व्यापार र रोजगारलाई सुदृढ़ बनाउनेछ भन्नुभयो। उहाँले भन्नुभयो, जोधपुरबाट परिमार्जित उड़ान योजनाको शुरूआतले साना शहरहरू र दुर्गम क्षेत्रहरूमा हवाई सम्पर्क सुधार गर्नेछ।
1: आज राजस्थान में विकास के कई और भी कीर्तिमान स्थापित हो रहे हैं। आज ही जोधपुर में नए एयरपोर्ट टर्मिनल का उद्घाटन किया गया है और मैं सोशल मीडिया में देख रहा था कि नए टर्मिनल का आर्किटेक्चर, इंटीरियर ये सोशल मीडिया में छाया हुआ है। चारों तरफ राजस्थानी राजस्थान दिख रहा है। साथियों, ये मारवाड़ में पर्यटन, व्यापार और रोजगार को नई गति देगा।
0: श्री मोदीले राजस्थान सरकारका विभिन्न विभागहरूमा भर्ती गरिएका लगभग 54,000 नवनियुक्त युवाहरूलाई नियुक्ति पत्र पनि प्रदान गर्नुभयो। यो आकाशवाणी हो। रक्षा मन्त्री राजनाथ सिंहले आज भारतको उत्पादन र प्रविधिमा उल्लेखनीय प्रगतिलाई प्रकाश पार्दै देशको रक्षा निर्यात 38,000 करोड़ रूपियाँ भन्दा बढ़ीको रेकर्डमा पुगेको छ भन्नुभयो। नयाँ दिल्लीमा एक निजी मीडिया संस्थाद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो, आर्थिक वर्ष 2013-14 686 करोड़ रूपियाँबाट भएको तीव्र वृद्धिले लगभग 57 गुणा वृद्धिलाई